0: थे गजबान, यानी गुस्से से भरा हुआ और बहुत ज्यादा गुस्से में। इसी तरह अरबी में कहते हैं अतशान, बहुत ज्यादा प्यासा। इसी तरह जवान, बहुत ज्यादा भूखा। तो फालान के वजन पर जो भी अरबी में लफ्ज आते हैं उनमें ज्यादती भी है और किसी चीज का भरा हुआ होना भी है, कसरत। तो अल्लाह सुबहानु ताला की रहमत आम है। अल्लाह की रहमत दो तरह की है, एक आम है और एक खास है। तो रहमत आम जो है, जो सबके ऊपर छाई हुई है, हर एक पे छाई हुई है दुनिया में, चाहे वो इंसान हो, जिन हो, हैवान हो। हत्ता के हदीस में आता है कि जंगली जानवर होते हैं ना, जो और जानवरों का शिकार करते, वो अगर अपने बच्चे से हाथ उठा लेते हैं और उनको नहीं खा जाते, तो ये भी अल्लाह ही की रहमत की वजह से। तो अल्लाह ने उनके दिलों में रहमत डाली, तो वो हर जगह पर उसकी रहमत है, यानी हर चीज को घेरा हुआ है जिसकी वजह से ये दुनिया चल रही है। तो ये सब के लिए, चाहे कोई मुसलमान हो, काफिर हो, मुशरिक हो, मुनाफिक हो, कोई अच्छा हो, बुरा हो, लेकिन अल्लाह की उस पर रहमत आम है। इसी वजह से हम सब जी रहे हैं, इसी वजह से हम सब खा पी रहे हैं, और ये रब्बुल आलमीन के बाद इसलिए भी कि जो आलमीन का रब है, जो हर चीज़ को ओन करता है, वो इतना बड़ा है, वो अगर कोई गलती करे तो उसको एक सेकंड में सजा दे सकता है, लेकिन इसके बावजूद वो उन लोगों को जो बाज़ुकात नऊज़ु बिल्लाह अल्लाह सुबहानु ताला ही को बुरा भला कह रहे होते हैं और उसको जालिम बता रहे होते हैं और मालूम नहीं क्या कुछ उसके और उसके आयात और उसकी किताब और उसके खास बंदों के खिलाफ बोलते रहते हैं, लेकिन इसके बावजूद वो उनको फौरी सजा नहीं देता। ये क्यों नहीं देता? क्या वो दे नहीं सकता, पकड़ नहीं सकता? दे सकता है, लेकिन चूंकि वो रहमान है इसलिए वो उनको छोड़े रखता है और उनका वो वक्त पूरा करने देता है। अब आप देखिए, दुनिया में जब इंसानों के पास थोड़ी सी भी अथॉरिटी आती है तो किस तरह बिहेव करने लगते हैं, आप इसको बताएगा किस तरह बिहेव करते? अथॉरिटी के मुख्तलिफ दर्जे होते हैं ना, किसी के पास थोड़ी होती, किसी के पास उससे ज्यादा, किसी के पास बहुत ही ज्यादा। माँ के पास अथॉरिटी, सारा दिन बच्चों को डांट डपट करती रहती। और दुनिया में आप देखें अथॉरिटी की मिसालें, मसलन दुनिया में मुख्तलिफ जो ममालिक हैं उनमें हर तरह के हैं, कोई थर्ड वर्ल्ड है, कोई उससे ऊपर है, कुछ ऑपरेशन एंड प्राइड। तो जिसके पास जितनी अथॉरिटी आती जाती है ना, उसका गुरूर और उसका तकब्बुर उतना ही बढ़ता चला जाता है, और फिर वो समझता है उसे कोई पूछने वाला नहीं, वो जिस पे जितना चाहे जुल्म ढाए, जो मर्जी करे, ऐसा होता ना। और बाज़ औक़ात वो ये नहीं देखते कि किसको तकलीफ होगी और किसको आराम होगा और किसके साथ जुल्म होगा और किसके साथ इंसाफ होगा, वो जो चाहे करते हैं। लेकिन अल्लाह सुबहानु ताला ऐसा नहीं करता। आप देखें कि जिन लोगों के पास ताकत और कुव्वत होती है, जब उन्हें पता चलता है कि फलां हमारे खिलाफ है, तो वो क्या करते हैं? फौरन पकड़ने की करते हैं। लेकिन अल्लाह सुबहानु ताला के खिलाफ कितने लोग हैं, दुनिया भरी पड़ी है ऐसे लोगों से जो अल्लाह को मानते ही नहीं, या उसके साथ शिर्क करते हैं, या उसका हक नहीं देते, या उसकी इताअत नहीं करते, लेकिन इसके बावजूद वो क्या कर रहा है? उनको खाने पीने दे रहा है या नहीं? फायदा उठाने दे रहा है? हंसने दे रहा है? भाग रहे हैं, दौड़ रहे हैं दुनिया पर, अपनी मर्जियां मनमानियां कर रहे हैं। ये क्यों है? इसलिए कि वो रहमान है। लेकिन इस सब की एक लिमिट और हद है, तो उसकी अब एक और किस्म की रहमत है, और वो है खास, स्पेशल, खास रहमत। और उसके लिए यहाँ लफ्ज आया है अर्रहीम, जो फ़ईल के वजन पर है। और रहीम का मतलब होता है बार बार और मुसलसल रहमत करना, हमेशा रहमत करना। और ये हमेशा की रहमत फिर उसके सिर्फ फर्मा बरदार बंदों के लिए होगी। अल्लाह सुबहानु ताला की रहमत के 100 हिस्से, जिसमें से एक सिर्फ दुनिया में है और 99 क़यामत के दिन। लेकिन ये 99 उनके लिए अब रह जाएंगे जो उस पर ईमान लाते, जो उसको मानते, जो उसकी इताअत करते, लेकिन फिर गलतियां करते, तो वो अपनी रहमत के साथ उनको माफ करेगा। और बावजूद इसके कि उनके अंदर गलतियां होंगी, फिर भी उनको माफ करके उनको जन्नत में दाखिल करेगा। तो ये होता है अर्रहीम। तो क्या फर्क है दोनों में? दोनों के अंदर आप देखें रूट एक ही है, राहा मीम एक ही है ना। क्या क्या बातें पता चली? नंबर एक कि रहमत अल्लाह की सिफत। नंबर दो, रहमत की दो किस्में, رحمت خاص اور رحمت عام. نمبر تین، رحمت کے 100 حصے، ایک دنیا میں 99 آخرت. نمبر چار، اس کی رحمت دنیا میں سب کے لیے عام ہے، لیکن قیامت کے دن کس کے لیے خاص ہوگی؟ ایمان والوں کے لیے. تو الرحیم، وہ مسلسل رحم کرتا رہے گا آخر تک، کس پر؟ ایمان والوں پر. اللہ کی تعریف کیوں؟ کیونکہ وہ مالک کائنات ہونے کے باوجود بے حد مہربان ہے. سمجھ آ گئی الرحمن الرحیم کی؟ اب آپ بتائیے. نمبر ایک، رحمت اللہ کی صفت. رحمت کی دو قسمیں، کون کون سی؟ خاص اور عام. 100 حصے، ایک دنیا میں اور 99 آخرت. پھر دنیا میں اس کی رحمت سب کے لیے، فعیل کے وزن پر، فاعین یا لام فعیل، جیسے کریم. آئی نو کہ اٹس قبل از وقت، ٹو ارلی کہ اس طرح کی باتیں میں آپ سے کروں، لیکن بات یہ ہے کہ اس کے بغیر پھر وہ غور و فکر ہو نہیں سکتا. اور اتنے لفظ آپ کو آتے بھی ہیں، مثلا کریم آتا ہے، سب کو معلوم ہے نا کریم لفظ. عظیم، کوئی اور لفظ بتائیے فعیل کے وزن پر. آپ پڑھتے ہیں شاعری؟ اوکے، شعر جب پڑھتے ہیں تو اس کے آخر میں کیا ہوتا ہے؟ رائم ہوتی ہے نا، وزن ہوتا ہے نا، وزن. بس وہی وزن ہے، یہ شعر کا وزن. شعر کب بنتا ہے؟ جب اس کے آخری لفظ ایک جیسے ہوتے ہیں. لیکن اردو میں آپ دیکھیے، وہ بس ایسے تکہ بندی سے ایک ایک جیسے لفظ لگا لیتے ہیں، ان کے میننگ میں وہ سملیرٹی نہیں ہوتی. عربی میں جب وزن آتا ہے تو میننگ کی سملیرٹی بھی آتی ہے. اب اس میں آپ دیکھیے کہ جیسے رحیم کی طرح اگر عظیم ہے، کریم ہے، حکیم ہے، عزیز ہے، لطیف ہے، کتنی صفات ہے اللہ سبحانہ وتعالیٰ کی، وہ سب اسی کے اوپر ہیں. اور جب اس وزن پہ کوئی چیز آتی ہے تو اس میں تسلسل کا معنی آ جاتا ہے، ہمیشہ مسلسل لطف آتا ہے یعنی ایسے پڑھنے میں. اب جیسے اللہ کی صفت کریم ہے، کرم کرنے والا ہے، یعنی ایک دفعہ کیا اور پھر بھول گئے، کیا ہے اس میں تسلسل؟ کسی چیز میں ہمیشگی ہونا اچھی بات ہے یا نہیں؟ اچھی بات ہے نا. مثلا انسانوں کے اندر صفات ہوتی ہیں، انسانوں کی کوالٹیز ہوتی ہیں. اچھا، کچھ کوالٹیز ہوتی ہیں صرف ٹائملی، تھوڑی دیر کے لیے، کنٹینیوٹی نہیں ہوتی، کنسسٹنسی نہیں ہوتی. اچھا، کبھی اسمائل کیے کہیں تو کر لیا اور گھر جا کے موڈ آف کر لیا، کوئی تسلسل نہیں. اسی طرح اور اچھی اچھی صفات، کہیں تو بڑے نرمی سے بات کرے اور تھوڑی دیر کے بعد فرعون بن گئے، تسلسل نہیں ہے نا، کہیں نیچے گرے کہیں اوپر چڑھ گئے. اور کبھی تو خوب کام کیا، کبھی کچھ بھی نہ کیا، کوئی تسلسل نہیں. ایک دن خوب کھا لیا، اگلے دن کچھ بھی نہ کھایا، کوئی تسلسل نہیں، کوئی ہمیشگی نہیں، کوئی کنسسٹنسی نہیں. اچھا، اس کا نقصان کیا ہوتا ہے؟ یہ نقص ہے، عیب ہے، اور یہ بندوں میں ہے، اللہ میں نہیں ہے. اللہ ان سارے عیبوں سے پاک ہے، اللہ سارے عیبوں سے پاک ہے. سمجھ آ گئی؟ جو ہم کہتے ہیں نا مستقل مزاج ہونا، وہ کیا ہوتا ہے؟ کچھ لوگ بہت مستقل مزاج ہوتے ہیں، جو کام شروع کرتے ہیں پورا کر کے دم لیتے ہیں. اور جتنے بھی دنیا کے کامیاب لوگ ہیں، جن کو آپ سکسیسفل پیپل کہتے ہیں، پروفیشنل، ان کے اندر یہ کوالٹی پائی جاتی، ان کے درجے کی، کہ جو شروع کرتے ہیں مکمل کرتے، ادھورا نہیں چھوڑتے، تھوڑا تھوڑا کرتے ہیں، مسلسل کرتے ہیں، لانگ ٹرم کام کرتے ہیں. اور اس کے برعکس ناکام لوگوں کی صفت کیا ہوتی؟ وہ جو ایک ریس کی کہانی پڑھتے ہیں بچپن سے، اس میں بھی اصل میں تو سٹیڈ فاسٹنس کی بات ہے نا. یہ کچھوا جو تھا وہ چلتا رہا، خواہ وہ تھوڑا تھوڑا چلتا رہا، اور خرگوش جو تھا وہ چھلانگے لگا کے سو گیا. حالانکہ خرگوش کا چھلانگے لگانا بڑا دل خوش کرتا ہے، مگر کامیابی کس کو ہوئی؟ کچھوے کو. اس میں ہمارے لیے بہت بڑا سبق ہے، جیسے اب قرآن پاک آپ نے شروع کیا نا، یہ نہیں کہ ایک دو دن تو بہت جذبے جوش سے آنا، اس کے بعد بند کر کے رہ، نہیں، اس کو تھوڑا تھوڑا تھوڑا مگر کمپلیٹ کرنا انشاءاللہ. تو رحیم کیا آپ سمجھ آ گیا؟ رحم مسلسل، تسلسل کے ساتھ، اینڈ تک. اچھا، رب کے اندر بھی کیا ہے؟ یہ سب اللہ کی صفات ہیں. الحمدللہ ہم نے کہہ دیا نا، تو مین جو ہمارا فوکس ہے وہ اللہ پر ہے. اور اس کی پہلی صفت ہے کہ وہ رب ہے، دوسری صفت ہے الرحمن ہے، تیسری صفت ہے الرحیم ہے. اب الرحمن الرحیم ہے اور رب ہے وہ, تو ہر ایک کے اندر ایک الگ ایکوالٹی. رحمان میں ایک اور چیز ہے, رحمان کا لفظ بھرتے منہ بھر جاتا ہے, رحمان بہت کثرت کا تصور آتا ہے, لیکن رحیم میں اس طرح بہت بڑا ہونے کا تو نہیں آتا, مگر اس میں کنٹینیوٹی کیا آتا ہے, تو اس کی ہر شان نرالی. مالک یوم الدین, مالک, سوچئے مالک کون ہوتا. آپ عام طور پہ لفظ پڑھتے ہیں مالک, ملک, ملک, یہ لفظ جانے پہچانے نا سب کو. سبا قرآت کا لفظ آپ میں سے شاید کچھ لوگوں نے سنا, تو سبا قرآت میں سے ایک قرآت میں اس کو ملک یوم الدین بھی پڑھا گیا. وہ غلط نہیں پڑھتے, وہ ایکچولی ایک اور قرآت پڑھتے ہیں, ایک صدر در سٹائل آف ریڈنگ قرآن. تو مالک بھی ہوتا ہے اور ملک بھی ہوتا ہے صفت اللہ کی, لیکن تھوڑا سا بیچ میں فرق. مالک کا لفظ جو ہے میم لام کاف سے, ملک. ملک کس کو کہتے ہیں؟ ملک کنٹری کے لیے آتا ہے, حکومت کے لیے بھی آتا ہے. ملوکیت کبھی سنا لفظ؟ خلافت اور ملوکیت, نظام حکومت ہے, ملک ہوتا ہے, کنگ ہوتا ہے. تو ملک کا یملک کا معنی ہوتا ہے کسی چیز پہ قابو پانا. تو جو ملک ہوتا ہے, بادشاہ ہوتا ہے, وہ کیا کرتا ہے؟ بعض اوقات قابو ہوتا ہے اس کا اور بعض اوقات نہیں ہوتا. تو جو مالک ہوتا ہے پورا اختیار اور اتھارٹی رکھتا ہے, کامل طور پر, مکمل طور پر اس کی اتھارٹی ہوتی, اونز, اختیار بھی ہوتا ہے اس کا. لیکن ملک جو ہے اس میں اونرشپ تو ہوتی ہے مگر اختیار ضروری نہیں. مالک میں اونرشپ بھی ہے اور اختیار بھی ہے, اتھارٹی بھی ہے, لیکن ملک میں اونرشپ تو ہے لیکن اتھارٹی نہیں. فرق کیا ہے؟ کوئی شخص کسی گھر کا مالک ہے تو کیا ہوتا ہے اس کے پاس؟ میں اس کی مالک ہوں, اس پین کی. جب مالک ہوں تو میں اس کو اون بھی کرتی ہوں اور میرا اس پہ اختیار بھی ہے. کیا اختیار ہے؟ چاہوں تو لکھوں, چاہوں تو بند کر دوں, چاہوں تو پھینک دوں, چاہے تو کسی کو تحفے میں دے, جو مرضی کروں, یہ اختیار ہے. مالک, مالک کون ہوتا ہے؟ جو مالک بھی ہوتا ہے, اون بھی کرتا ہے اور اتھارٹی بھی رکھتا ہے. لیکن ملک صرف اون کرتا ہے, اتھارٹی ہو بھی سکتی ہے اور اتھارٹی نہیں بھی. اب آپ دیکھیں کہ بہت سے ممالک ایسے ہیں اب بھی کہ جن میں ڈیموکریسی کے علاوہ وہاں پر کنگ یا کوئین کا وجود بھی ہوتا ہے. اب کیا کوئین مالک ہوتی؟ ملکہ ہوتی, ٹھیک ہے, مالک نہیں, ملکہ. ہر چیز پر اس کا اختیار نہیں, اس کی مرضی نہیں, ہر چیز پر اس کی اتھارٹی نہیں, حالانکہ اس کو ایک سپریم پوزیشن حاصل. تو اللہ سبحانہ وتعالیٰ کے لیے جب مالک اور ملک دونوں لفظ استعمال ہوتے ہیں تو اس میں بات یہ ہے کہ مالک کے اندر اگرچہ اختیار اور ملکیت دونوں ہیں, مگر جو ملک کے اندر وہ ایک گلیمر ہے وہ مالک میں نہیں ہے. مثلا مالک ایک قلم کا مالک بھی مالک کہلا سکتا ہے, اللہ سبحانہ وتعالیٰ تو پھر ہر چیز کا مالک ہے. لیکن ملک جو ہے, بھلے اس کے ہاتھ میں کچھ بھی نہ ہو, مگر جو ٹائٹل ہے ملک, اس کی اپنی ایک خوبصورتی. تو اللہ سبحانہ وتعالیٰ کے لیے مالک اور ملک دونوں ہی بولے جاتے ہیں. لیکن یہاں دنیا کی ملکیت کی بات نہیں ہو رہی, یہاں مالک یوم الدین. یوم الدین سے مراد قیامت کا دن ہے. یوم عربی میں کہتے ہیں دن کو, اور عربی کا دن کب شروع ہوتا ہے؟ جب چاند نظر آتا ہے. ایک دن کے مغرب سے اگلے دن کی مغرب تک, جب آپ روزہ رکھتے ہیں اور جب آپ عید کے لیے چاند دیکھتے ہیں, تو یہ دن ہوتا ہے. باقی ہم لوگوں کا عام طور پر دن کیا ہوتا ہے؟ سورج نکلنے سے دن شروع ہوتا ہے. اور یہاں پر لفظ آیا ہے الدین. الدین کا لفظ جو ہے یہ دانا یدین اسے ہے, جس کا معنی ہوتا ہے بدلہ دینا. دین کا لفظ آپ نے پڑھا کہ دین کس کو کہتے ہیں؟ قرض کو. اور قرض چکانا ہی ہوتا ہے. قرض اپنا پیسہ نہیں ہوتا, کیا کرنا ہوتا ہے؟ واپس کرنا ہوتا ہے نا, ٹھیک. تو دانا یدین و دین کہتے ہیں عربی میں بدلہ دینا, کسی عمل کی جزا یا سزا دینے کو. دین کا لفظ جو ہے عربی میں جزا اور عمل دونوں کے لیے استعمال ہوتا ہے. اور جزا کس چیز کی ہوتی ہے؟ سزا یا جزا کس چیز کی ہوتی ہے؟ عمل کی, ٹھیک ہے. تو دین عمل کا نام بھی ہے اور بدلے کا نام بھی. یہ جو دین اسلام ہے یہ کس چیز کا نام ہے؟ عمل کا نام. مسلمان ہونا نام کا نہیں ہے, कुछ करने का नाम मुसलमान होना है। समझ आ रही है? नहीं आ रही, मुश्किल लग रही। अरबी जबान जो है इसको कहते हैं लुगतुल अजदाद। ये खूबी सिर्फ अरबी में है कि उसी लफ्ज के अंदर ऑपोजिट मीनिंग भी आता है, लेकिन कॉन्टेक्स्ट से पता चल जाता है कि क्या इस्तेमाल इसकी डेप्थ के लिए। मसलन शिरा का लफ्ज अरबी जबान में खरीदने और बेचने दोनों के लिए आता है। जन का लफ्ज गुमान और यकीन दोनों के लिए आता है। कहाँ क्या आता है कॉन्टेक्स्ट से फौरन पता चल जाता है। एक तरफ अरबी जबान में वुसअत बहुत है और दूसरी तरफ एक ही लफ्ज के अंदर दो ऑपोजिट मीनिंग भी आते हैं। तो दीन का लफ्ज अमल और जजा दोनों के लिए आता है। अब आप देखिए कि यहां पर कहा जा रहा है मालिक यौम दीन, वो बदले के दिन का मालिक है। और बदले का दिन कौन सा है? कयामत। इसका मतलब है वो अमल का दिन नहीं है। क्लियर? उस दिन जो लोग सजा पाएंगे वो रोएंगे पीटेंगे और कहेंगे या अल्लाह एक दफा वापस भेजो, आज हमको समझ आ गई, अब हम कुछ करेंगे। उनसे बताया जाएगा बस अब तो वापस जा ही नहीं सकते। मैं बहुत छोटी थी जब मुझे इस बात का पता चला, और मैं आपसे भी कहूंगी कि बच्चों को कभी बच्चा ना समझे, उनके साथ शेयर करते रहे, जो भी आप सीखे उनके साथ बातें किया करें। बहुत छोटी थी तो मेरे वाले ने मुझे बताया कि वक्त ना जाया किया करो, वक्त इस्तेमाल किया करो, क्योंकि दुनिया में तो हम एक एक लम्हे में जो करेंगे वो सब जमा होता जाएगा और कल उसका रिवॉर्ड हमें मिलेगा। लेकिन कल अगर तुम कहोगी कि मैं अब कुछ करूँ तो फिर कुछ भी नहीं कर सकते। तो कब्र में जब इंसान जाता है तो हजार साल भी रहे तो चाहे हजार दफा रोज सुबहान अल्लाह कहे तब भी उसका कोई फायदा नहीं, उसको कुछ भी नहीं मिलेगा। तो यही करना है। तो ये वक्त बहुत कीमती। और फिर वो वाकया भी बताया कि किस तरह जहन्नम वाले रोएंगे चिल्लाएंगे और कहेंगे कि या अल्लाह हमें वापस भेज, हम करें। तो मैंने कहा अल्लाह ताला एक दफा तो वापस कर देना, शायद वो बदल जाए। मैं बहुत देर सोचती रही, फिर वापस नहीं जा सके, वापस नहीं, वापस नहीं, वापस नहीं। ये चीज चिपक गई मेरे दिमाग कि वापस नहीं, अमल नहीं, वहां काम नहीं कर सकते, सिर्फ बदला है। जो आज कर रहे हैं बस वही मिलेगा कल। लिहाजा हमें आज काम करना है। तो दीन का एक माना क्या है? अमल। अगर दीन को हम दुनिया के सेंस में ले तो मतलब क्या है? हमें क्या करना है? अमल करना है, काम करना है, काम काम काम। और कल बदला बदला बदला। दूसरा माना है दीन बदला। तो कयामत का दिन यौम दीन मिला के पढ़िए, ठीक है? तो यहां पर कॉन्टेक्स्ट में क्या पता चल रहा है कि यौम दीन से मुराद अमल का दिन नहीं है। कौन सा दिन है? बदले का दिन है, यानी कयामत का दिन है। कयामत के दिन सिर्फ बदला है, यहां सिर्फ माना किया जाएगा बदले का, ठीक है? बदले का दिन। और बदले का दिन कौन सा है? कयामत का दिन। मालिक यौमुद्दीन, यौमुद्दीन का मालिक है, बदले के दिन का मालिक है। सिर्फ वही मालिक है, कोई और नहीं। क्योंकि कुरान मजीद में आता है लियुनज़िरा यौमत तलाक यौमहुम बारिज़ून ला यख़्फ़ा अलल्लाहि मिन्हुम शैउन लिमनिल मुल्कुल यौम लिल्लाहिल वाहिदिल क़हार अल्यौम तुज़्ज़ा कुल्लु नफ़्सिम बिमा कसबत ला ज़ुल्मल यौम इन्नल्लाह सरीउल हिसाब। सूरत गाफिर आयत 15 से 17 तक, 15 to 17। घर जाके आयत निकाल के तर्जमा भी लिख लीजिए, अब इस वक्त लंबा हो जाएगा। सूरत गाफिर 15 to 17। अब एक बात और है, सूरत अल मोमिन को गाफिर भी बोलते हैं। तो अरबी मुसहफ में गाफिर मिलेगा और उर्दू मुसहफ में अल मोमिन मिलेगा, ठीक? जैसे सूरत फातिहा के नाम है ना, ऐसे सूरतों के भी नाम। आयत का मतलब क्या है? ताकि वो खबरदार करे यौम तलाक से, यानी क़यामत के दिन से। यौम हुम बारिजूना, जिस दिन वो बिल्कुल सामने होंगे। ला यख्फा अलल्लाहि मिन्हुम शैउन, अल्लाह से उनकी कोई चीज छुपी हुई ना होगी। यानी क़यामत के दिन हम सब किस हाल में होंगे कि हमारा कुछ भी छुपा हुआ ना होगा। उस दिन पुकारा जाएगा लिमनिल मुल्कुल यौम, आज बादशाहत किसकी है, आज मालिक कौन है? जवाब आएगा लिल्लाहिल वाहिदिल क़हार, सिर्फ अल्लाह के लिए जो एक है, जबरदस्त है। अल्यौमा, आज के दिन। तुज्जा कुल्लु नफ्सिन, बदला दिया जाएगा हर नफ्स को। अब आपने जो सवाल किया था कि दीन का माना हम यहाँ बदला क्यों कर रहे हैं जबकि अमल भी माना है, तो उसकी वजाहत हमें इस आयत से होती कि यहाँ दीन का माना जजा है। क्योंकि अल्यौमा, आज के दिन, तुज्जा कुल्लु नफ्सिन, हर नफ्स को जजा मिलेगी। बिमा कसबत, जो भी उसने काम किए। ला जुल्म अल्योम, आज किसी पे जुल्म न होगा। इन अल्लाह सरी उल हिसाब, बेशक अल्लाह जल्द लेने वाला है हिसाब, हिसाब बहुत जल्दी कर लेगा। हदीस में आता है कि दुनिया के दिन के जोहर के वक्त तक सब इंसानों का हिसाब पूरा हो जाए, इतनी तेजी से हिसाब होगा। आज हमारे तेज से तेज तरीन कंप्यूटर कितनी तेजी से कैलकुलेशंस करते हैं, कुछ भी नहीं उसके मुकाबले में, जो कयामत के दिन हर एक के जिंदगी के एक एक लम्हे में जो जो कुछ उसने किया सब की कैलकुलेशन हो जाएगी, हर चीज को गिन के रख दिया जाएगा, कितने सच बोले, कितने झूठ बोले, कितनी खयानत की, कितना धोखा दिया, क्या कितनी नमाजें पढ़ी, कितनी नहीं पढ़ी, कितनी किस क्वालिटी की थी। इतनी तेज स्पीड से हिसाब होगा कि पूरी की पूरी मखलूक जो अव्वल से आखिर तक है उन सब का आधे दिन में अल्लाह हिसाब करके खत्म कर देगा। ओके जाओ जहां जहां जाओ। सुभानक अल्लाहुम्मा व बिहमदिक नशहदु अल्ला इलाहा इल्ला अंत नस्तग़फिरुक व नतूबु इलैक। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहु।
1: अस्सलामु अलैकुम। मज़ीद मालूमाती तालीम व तरबियत पर मबनी सीरीज और लेक्चर्स के लिए समात फरमाते रहिए इंस्पायर FM।
2: Coming up next is Bol Ke Lab Azad Hain Tere with Azad.
3: Continue listening to Inspire FM.
4: Inspire FM.
5: Assalamu alaikum. My name is Sheikh Hafs Al-Ghazi.
6: My name is Ali Imdad.
7: My name is Hamza Fletcher.
8: This is Fatih Safaragic.
9: My name is Ridwan Abolislahe.
10: This is Naeem Razak.
11: My name is Dawood Masood.
12: This is Naveed Aziz.
13: This is your brother, Raheem Jung.
14: I'm Amir Khan.
15: This is Lauren Booth.
16: This is Nabil Abdurrasheed.
17: This is Brother Bona Mohammed.
18: My name is Nazil Azami.
19: This is Baba Ali.
20: This is Omar Regan.
21: My name is Julie Siddiqui. I hope you're enjoying yourself and keep tuned in to Inspire on 105.1 FM.
22: Why do Topps Pizza deliver the top pizzas in Luton? For a start, all the toppings are 100% halal, and Topps use fresh dough every day. Then there's the cheese, the highest quality available. And when it comes to food preparation, cleanliness is taken as part of our faith. So that just leaves the taste, choice, and great offers, including buy one, get one free on all medium, large, and extra large pizzas. Topps Pizzas, Wellington Street, LU1 5AA. Order online, toppspizza.com, or via Just Eat. Download our app, or call 01582 725000.
23: Leegrade Heating Supplies. With over 20 years of experience, we're the largest independent plumbers merchant in the area, specialising in all types of plumbing and heating, as well as combination boilers and mega flow cylinders. Whether you need a new bathroom or a complete new heating system, LHS is the place. Come along to our brand new bathroom showroom at Unit 1, 3 Chorlen Lane, Luton, to see the latest range of quality bathrooms, or log on to leegrave.net. We're an Interpart approved stockist for all genuine spares. Our new store in Bedford is now also fully opened. Leegrave Heating Supplies. Call Luton 84 86 88.
24: When we return home safely from a trip, we say,
25: Allahumma inni as'aluka khayra al-mawlij wa khayra al-makhraj. Bismillah.